0: مکمل لائبریری، تجربہ کار فیکلٹی، ہاسٹل، پک اینڈ ڈراپ، آئی فیزیو تھراپی، او پی ڈی جی بہترین سہولت ہی اداروں سندھ حکومت کے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ ہے یاد رکھو سیٹس محدود ہیں تہیں کرے پینج روشن مستقبل لائے اجی داخلہ وچو ایک خاص گال ایتھے میڈیکل جا شارٹ کورسز او ٹی ہیلتھ ٹیکنیشن ایم یا سب کورسز پڑھ تھیندا ہیں ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر رابطو 07115635642 03108166111
1: ہیلتھ از ویلتھ جہاں ماہر ڈاکٹر شیئر کرتے ہیں صحت کی اصلی بات جی ایف ایم کا ہیلتھ اویئرنیس شو ہوسٹ آگا جبار کے ساتھ جہاں ملک کے مایا ناز ہیلتھ اسپیشلسٹ ڈاکٹرز صحت سے متعلق اہم ٹاپکس پر اپنا ایکسپیرینس پروفیشنل رائے اور مفید معلومات شیئر کرتے ہیں اپنی میڈیکل ایکسپرٹیز اور ہیلتھ کیئر برانڈ کو ہزاروں لسنرز تک پہنچانے کے لیے ہیلتھ از ویلتھ کا حصہ بنیے ہیلتھ ایکسپرٹ یا پروگرام اسپانسر کے طور پر اسپانسرشپ کے لیے آج ہی رابطہ کریں آگا جبار 03009312700
2: سچل کی سر مست دھرتی
3: فاتح مہران سندھ کی ایک اور پہچان
2: جی ایف ایم 88 نیٹ ورک
3: سندھ کی آواز
4: مورو میرپور خاص مٹیاری سکرن محراب اور ماتلی نوری آباد اور جناب لاڑکانہ کے لائیو اسٹوڈیو سے آپ سن رہے ہیں وائٹ ایج اینڈ ڈی اسکن بیوٹی شو تو اس پروگرام میں آپ لوگوں کو بتایا جاتا ہے ڈی اسکن بیوٹی کریم کے بارے میں یہاں پر ڈی اسکن بیوٹی کریم کی ہی باتیں ہو رہی ہیں کیونکہ ڈی اسکن بیوٹی کریم آپ لوگوں کی خوبصورتی کے لیے کیوں ضروری ہے یہ جانا آپ لوگوں کے لیے بہت زیادہ ضروری ہو چکا ہے تو کچھ چیزیں کچھ باتیں ایسی ہوتی ہیں جو واقعی بھائی آپ کو پتا ہونی چاہیے اگر آپ بھی یہ چاہتے ہیں کہ بھائی ہمارے لیے ڈی اسکن بیوٹی کریم کیسے ضروری ہے بتائیں تو صحیح تو بالکل آپ کو بتاتے ہیں اگر آپ بھی ڈی اسکن بیوٹی کریم کا استعمال کرنا چاہتے ہیں تو آپ کو ویلکم کہتے ہیں باقی جو لوگ ایسے ہیں جن کو نہیں پتا کہ بھائی ڈی اسکن بیوٹی کریم ہم کیوں ہی استعمال کریں گے تو آپ پروگرام سنیے آپ کو پتہ چل جائے گا اور اسی کے ساتھ اگر آپ اپنے قریبی جنرل سٹورز پر ڈی اسکن بیوٹی کریم کو اویلیبل کرانا چاہتے ہیں تو آپ ایسا کریں گے آپ کو جو میں نمبر بتاؤں گی نا ان نمبرز کے اوپر بس آپ نے رابطہ کرنا ہوگا اور رابطہ کرنے کے فوراً بعد ہی آپ کے قریبی جنرل سٹورز پر ڈی اسکن بیوٹی کریم اویلیبل کرا دی جائے گی تو یہ ایک بہت ہی آسان سا کام ہے بہت ہی آسان سی یہ چیز لگتی ہے مجھے اگر کہیں پر بھی ڈی اسکن بیوٹی کریم اویلیبل نہ ہو تو بس آپ جھٹ سے نمبر گھمائیں کال کریں یا پھر میسج کریں اور آپ کے قریبی جنرل سٹورز پر ڈی اسکن بیوٹی کریم اویلیبل کرا دی جائے گی اوکے سو ڈائل کیجیے 03-12-50-25-907 بڑی 312 50 970 ایم یو نمبر ہے 03-27-38-4309 بڑی 300 73-84-309 بیو ہی نمبر آئے اگر ہکڑو نمبر بند ہو جائے تو بے نمبر تے تمہاں رابطو کرے سگو تھا بیو تمہاں جو ریسپانس جکو نا تمہاں جی گالن جو تمہاں کے ضرور ڈئی چھری دو ایں ڈی اسکن بیوٹی کریم کے بارے میں تمہاں معلومات وٹھن چاہتا تا تو ان نمبر سے رابطو کرے انہاں کا پچھی سگو تھا تا ڈی اسکن بیوٹی کریم کتے کتے اویلیبل آئے کتھا کتھا آسانی پرچیز کرے سگوں تھا اب بڑھتے ہیں ڈی اسکن بیوٹی کریم آپ کیوں استعمال کریں گے تو ڈی اسکن بیوٹی کریم کو استعمال کرنے کے بہت ساری وجوہات ہیں سب سے پہلی وجہ تو یہ ہے کہ بھائی ڈی اسکن بیوٹی کریم ایک میڈیکیٹڈ فارمولا ہے ہاں جی بالکل آپ نے صحیح سنا اور ڈی اسکن بیوٹی کریم جو ہے اسے اسکن کے ڈاکٹرز نے مل کر تیار کیا ہے تو جن لوگوں کو یہ پرابلم ہوتی ہے کہ بھائی ہم کوئی بھی پروڈکٹ نہیں لگا پاتے ہیں ہماری اسکن سینسیٹیو ہے یہ ہو گیا وہ ہو گیا کوئی بھی پروڈکٹ لگاتے ہیں تو اچھے سے سوٹ نہیں کر پاتا تو آپ ڈی اسکن بیوٹی کریم ذرا ٹرائی کر کے دیکھیے آپ کو یقین جانے بہت اچھے والے رزلٹ دینے والی ہے کیونکہ ڈی اسکن بیوٹی کریم ایک میڈیکیٹڈ فارمولا ہے جس کے اندر وائٹامنی بیٹس ہیں مائکرو بیٹس فارمولیشن ہے الفا آربوٹین ہے کوجک ایسڈ ہے گلوٹاتھائیون ہے یہ تمام چیزیں ملا دی گئی ہیں جناب ڈی اسکن بیوٹی کریم کے اندر اور یہ جو وائٹامنی بیٹس اور مائکرو بیٹس ہیں نا یہ جناب پورے پاکستان میں آپ دیکھیں گے تو वो सिर्फ दो से तीन ही प्रोडक्ट के अंदर पाए जाने वाले ये प्रोडक्ट होते हैं, ये चीजें होती हैं। तो अगर आप भी ये चाहते हैं भाई आपका शुमार भी उन प्रोडक्ट में होना चाहिए जो कि भाई प्रीमियम क्वालिटी के प्रोडक्ट्स लगाते हैं, तो आपके पास डी स्किन ब्यूटी क्रीम है जो कि एक प्रीमियम क्वालिटी का प्रोडक्ट है। और विटामिन ई बीट्स और माइक्रो बीट्स जो है ये आपकी स्किन को इस तरह खूबसूरत बनाएंगे। जैसे कि भाई आपने नोटिस करी होगी चीज की बहुत सारी खवातीन जो कि महंगे महंगे फेशियल्स कराती हैं और उनका ऐसा होता है कि भाई टाइम भी बहुत ज्यादा लग जाता है, पैसे भी बहुत ज्यादा लग जाते हैं। तो आपको अगर अपने टाइम की भी जरा ऐसा चाहते हैं कि भाई टाइम भी इतना ज्यादा हमारे पास नहीं है और पैसे भी इतने ज्यादा हम वेस्ट नहीं करना चाहते, तो आप डी स्किन ब्यूटी क्रीम लगाइए क्योंकि ये 2-in-1 फार्मूला है। वो कैसे? क्योंकि डी स्किन ब्यूटी क्रीम का जब आप इस्तेमाल करते हैं तो आपको ऐसी खूबसूरती मिलती है जैसे आपने कोई महंगा सा फेशियल कराया हो। तो डी स्किन ब्यूटी क्रीम ऐसा नहीं कि सिर्फ खवातीन ही इस्तेमाल कर सकती हैं, डी स्किन ब्यूटी क्रीम को आप मर्द हजरात भी इस्तेमाल कर सकते हैं, खवातीन भी इस्तेमाल कर सकती हैं। इतना जनाब ये जदीद फार्मूला है कि आप जब इस्तेमाल करेंगे तो आपको अंदाजा हो जाएगा कि वाकई आप कुछ अच्छा इस्तेमाल कर रहे हैं और फाइनली आप ये महसूस करेंगे कि भाई हमारी जो केमिकल वाले प्रोडक्ट थे ना उनसे जान छूट गई है। अब हमारे पास एक अच्छा प्रोडक्ट मौजूद है जो कि आप लोगों को मिनिमम 2 दिनों के अंदर बहुत अच्छा सा रिजल्ट देने वाला प्रोडक्ट है जिसका नाम है डी स्किन ब्यूटी क्रीम। और डी स्किन ब्यूटी क्रीम आप इस्तेमाल करके देखिए, यकीन जाने आप खुश हो जाएंगे। डी स्किन ब्यूटी क्रीम के साथ डी स्किन का फेस वॉश भी अवेलेबल है मार्केट में। अगर आप डी स्किन ब्यूटी क्रीम परचेज करें तो डी स्किन का फेस वॉश भी मालूम कराइएगा, मिल रहा है नहीं। अगर मिल रहा है तो बढ़िया परचेज कीजिए, नहीं मिल रहा तो उसके लिए जो नंबर्स आपको बता रही हूँ उसके ऊपर रब्ता करते रहिए और अवेलेबल कराते रहिए और इस्तेमाल करते रहिए। ओके हो गया जी, बिल्कुल जी ओके हो गया। यहाँ पर आप लोगों के साथ बातें भी होंगी हमारी, आप लोगों के लिए अच्छे अच्छे गाने भी लगाएंगे और साथ साथ आप लोगों को बताएंगे कि आज मैंने आप लोगों से सवाल पूछा है और सवाल ये पूछा है कि भाई हमारा तो दिल करता है कि फ्री में हमें कोई इंसान पूरी दुनिया घुमाए, ऐसा न कदम भी न कहूँ। सर मां आवाज खाने कड़ो सवाल पूछो आए तो अगर तुम्हारी जगह फेवरेट जगह है जिते तुम वंजन चाहो था पर तुम्हारा पैसा को ना है, तुम्हारी जेब तुम्हें इजाजत कौन थी दे, कोई तुम्हें चाहिए तो मां फ्री में तुम्हारी फेवरेट जगह ते घुमाई दो बुधाए हुआ तवाची फ्री जगह जगह हुआ केड़ी आए किथे तमा वणण पसंद करना। अगर तमा के कोई फ्री में किथे मोकले हुआ जगह जगह तवाची फेवरेट आए। ओके दिसो जके मानोस सा फेसबुक ते मौजूद आ है ओए पोस्ट के ज्यादा का ज्यादा लाइक एंड शेयर करना हलो आई बाकी जके पैनल ते मैसेज कन था ठीक आ जी तमा जो मैसेज भी पढ़या आविंदा आई फेसबुक वाला पोस्ट के लाइक एंड शेयर कन था कोने दिसी वठा थी मां पर इते एकड़ो असा जी लिस्ट में गानो आ है बिल्कुल असा वो गानो बुधनासी सबखा पेरी।

0: پاکستان کے فیصلہ کرنے والے دوربینیں لگا کر دیکھ رہے ہیں کہ کراچی والوں کے مسئلے کا حل ہونے جا رہا ہے, ان کو انتظامی یونٹ ان کو صوبہ ملنے جا رہا ہے. اس پہ کراچی والوں کا ریئیکشن کیا جب وہ دوربین لگا کر دیکھتے ہیں تو تم سو رہے ہو. آج جو ملک میں گفتگو ہو رہی ہے اس پہ شہر کو روڈ پر ہونا چاہیے تھا, بغیر کسی قانون کو ہاتھ میں لیے بغیر. جو تمہارے بھی دشمن ہیں اور جن کی آپس میں دشمنیاں تھیں ایک دوسروں کے قبیلے, پورے پورے قبیلوں کا قتل عام ہوا ہوا ہے, انہوں نے اپنی دشمنیاں ختم کر کے تمہارے خلاف سب آ رہے ہیں, لیکن آج تم سو رہے ہو. آج تمہاری نسلوں کا فیصلہ ہونے جا رہا ہے کہ سات نسلیں یا نسلیں یا تو کٹیں گی یا پھر زندہ رہیں گی. ہم اپنے گھروں میں سو رہے ہیں, یہ خطرناک ٹائم ہے, ہمیں اٹھنا پڑے گا. ہمیں ووٹ مت دینا, لعنت بھیجتا ہوں ایسے ووٹ پر جو میرے بچوں کو گٹر میں گرائے. میں لعنت بھیجتا ہوں ایسی وفاقی وزارت پہ کہ میرے بچوں کی, میری نسلوں کی زندگی گروی رکھی ہو کسی جاگیردار وڈیرے سرمایہ داروں کے ہاتھوں میں.
1: तव्हां खे पंहिंजो सूबो मिलण वारो आहे ऐं तव्हां घरनि में सुता पिया आहियो. एम क्यू मगवण मुस्तफ़ा कमाल जी कराची वासनि खे मयार कोरंगी में जलसे खे ख़िताब कंदे मुस्तफ़ा कमाल चयो त फ़ैसिलो कंदड़ दूरबीन लॻाए वेठा आहिनि त सूबो मिलण ते कराची वारनि जो रद अमल छा आहे, पर तव्हां घरनि में सुता पिया आहियो, तव्हांखे हिन वक़्तु रोडनि ते हुजणु घुरिजे. हा, तव्हांजा दुश्मन पंहिंजा खूनी कबीला ई जहिड़ा विसारे मुत थी चुका आहिनि, पर तव्हां सुता पिया आहियो, तव्हां बि रस्तनि ते निकिरी अचो. मुस्तफ़ा कमाल चयो त तव्हां असांखे वोट भली न ॾियो, अहिड़े वोट ते लानत थो विझां जेको मुंहिंजे शहरनि खे हक़ु न ॾियारे सघे, अहिड़े वफ़ाक़ी वज़ारत ते लानत थो विझां जेका असांजे हक़नि खे सरमाएदारनि वटि गिरवी रखी अथई. अॻूणो वफ़ाक़ी वज़ीर आजी हसन अली चानियो खिपरो वारी राइशगाह तां मुबैना तौर अॻु आहे. ज़रनि मूजिबि ॿिनि कारियुनि में सवार अणॼातल हथियारबंद हथोंगो रोड ते वाकई भगुल में घिड़ी हसन अली चानियो खे अॻवा करे विया. वड़ियंग में माण्हू हसन अली चानियो जे राइशगाह ते पहुची विया. पुलिस पहुची तफ़सील वठण बाद जाच शुरू करे छॾी. PTI सिंध जे सदर हलीम आदिल शेख पारां हाजी हसन अली चानियो जे अॻवा जी मज़मत खेसि फौरी तौरु बाज़ियाबु कराइण जो मुतालबो